0: پروگرام کے آج کے شمارے کا وقت اختتام کو پہنچتا ہے. اگلے شمارے میں آپ سے پھر ملاقات ہوگی. آج کے لیے پروگرام کے میزبان مبشر رفائی کو دیجیے اجازت. آپ کا اور ہمارا اللہ نگہبان.
1: سمن تو ایسو پروگرام بوزان صبح کا ہی 6:55 ہو رہے ہیں. آئیے اب آکاشوانی دلی سے سانسکرت انگریزی اور ہندی خبروں کے بلٹن سماعت کرتے ہیں.
2: इयम् आकाशवाणी सम्प्रति वार्ताः श्रूयन्ताम् प्रवाचकः दिव्यानन्दझाः. अथ वार्ताः. नवदिल्ल्यां हैदराबाद हाउस स्थले अद्य विदेशमन्त्री डॉक्टर सुब्रह्मण्यम जयशंकरः अमेरिका देशीयेन विदेश सचिवेन मार्को रूबियो इत्यनेन समं द्विपाक्षिक संवादं करिष्यति. एतौ क्षेत्रीय वैश्विक शांति सुरक्षा संबद्धान् विषयान् समेत्य अनेकेषु भिन्न विषयेषु चर्चां करिष्यतः इति आशास्ते. अमेरिका विदेशमंत्री गतदिने प्रातः चतुर्दिवसीय यात्रा प्रसंगे भारतं सम्प्राप्तः. द्विपक्षीय संबंधान सुदृढ़ीकर्तुम् अपि च

0: ये क्या था मत मुबारक इश्तार है क्या?
1: मारा ये मारा उस दिल के दाएं अखबार ना क्या था मजमून लेखनों को मुकाबला करूं गिरजन ती सूझ क्या था हम सूझन लिखित मिच्छन खबर तेच्छु सामु दही में नाम 5-7 रुपये मारा
0: अच्छा अच्छा
1: आन मारा
0: पाँच अच्छा दो ही में नाम
1: आल
0: दोमस तुम तो छो लेखान थे कि
2: मुंज मंज खास नहीं कहते
1: ना मारा आत लेखनस कुन ओस इनिस लक्चार पेठे कालजन मस्त यूनिवर्सिटी मस्त शाय में वारिया या नाम नहीं मुझे मारा
2: चाय चाहिए ये कैसे भी ठंडे क्या नहीं जान चाहिए गो मुझे हाँ
0: हाँ ना ना ना ना ये बड़े नफीस चाय गो मुझे तो
1: वन मारा चुम अकुए गा ये गतुम वार कार वरिव गते शरीर पेट माचू बसा का यही शरीयत के इस मस्त मिति बुझ तो पुछी आज चुस् तो पगह आस
2: तल मार कर छप कम कछ कर मे चुन वे खानदर कर बिशते बिशते हाय मे आस दराज
1: ये मारा छो मे बदले तबियत कूरा वनान छम ऐ त्रा वे नौकरी बोय वे कमावान छस ऐ क्याज करख नौकरी ये गई ना म्याने बाप तो मंदस छ
0: दो मारा तो तमिस के आगे उस नौकरी कारण छन गाल के
1: वैसे छी एक सब पुजई वाना वुष्टो ये ते कुनी जाय कात गंडोस तते वनन तिम गडनत हाय मोले चपर सुस्त शिकसलत तते वुष्ने सिंदिस परनस लेखनस या शराफतस कुन कात तते कैसे गडे मे चपरस गरी आलमन वन ध्यान त्यार तिम कति नेरनक मे करे बस निश सासवाद शुद्ध अद महाराज सु कति मे निश
0: न वुछु माधव राम जी तो छवन यत हालस मंज कोरिहन परन मज लेखन मज इचा के काम हो दियो जी वुछु समाज आ
3: शिल्ड कोन
1: हाय हे हाय हे कुछ ना मुमकिन ؤنو ہے آج کت کن یپ
3: گڈ مارننگ مچ آج اتنی گاڈ گاڈ بت تس بس گاڈ مس
1: نہ نہ نہ گاڈ چھ ہاں ہاکہن بتہن آسی ول
3: دیکھے بتہن بس ہاکہن بتہن بس ہاکہن بتہن
2: بہو بہو کھیو
3: گوری یل گاڈ رنان ہس سوس تیت مرژوانگن تراوان مرژوانگن آ میانی بھگوان تیت مرژوانگن تراوان سو وچھی میں رات ویچار نہ کیج کتھی کرن یہ کچھ سوٹ لگت یہ کچھ بوٹ لگت
0: تو آیو اکہ دہ سون دفتر تہ شاید
3: شیکن پلیز شیکن بہ گوس پریزڈنٹ آف بان محلہ رپہ چوراس نہیں
2: بے سچاج
3: نو نو ٹائم اپالوس مانس گئی مین سیٹ بک اپالوس مانس اپالوس مانس
0: ریٹو یم گئی رپہ زتو ہے
3: سا اک بڑے پختو چھکا روپیے گئی میانہ طرف سب سب ڈسمس ٹینشن
1: ہتے کس چھک ونان أمس چھا پانس تام تھو تھی
0: ویسے عجیب انسان دمرا مز مز پاگلگی مز تک بڑ نفیس کر
2: سری چھس ونان پاگل مگر أم سندس دکھس نا کھان سنان
0: کیا دکھ چھس
2: کنی کور اسس تس کورن قرض پرز کرت خاندر ژور وہر ترونس رون زو شر ہیت تو پان کورن نبر بیا خاندر پونس یل بنوس کورن بیا خاندر واریہن یل پونس بنان تمن پت اچھن انہ گوٹ گھان

0: دبئی ماں مقیم ایک بین الاقوامی شہرت یافتہ تعلیم دان تے سسٹینیبلٹی کی پیروکار ڈاکٹر حلیمہ سعدیہ نے آکاشوانی نیوز سری نگر کے نال گل کرتا ہوا کیو
1: جو آرٹیفیشل انٹیلیجنس ہے وہ انسان کے انٹیلیجنس کا مقابلہ نہیں کر سکتا کیونکہ انسان کی انٹیلیجنس ریئل ہے اور وہ آرٹیفیشل ہے. آرٹیفیشل انٹیلیجنس کو ہمیں ایسے ٹول لینا ہے لیکن اپنا دماغ اس میں لگانا ہے. اب آج کل کیا ہو رہا ہے کہ جو ہمارے اسکول کے طلبہ و طالبات ہیں ان پہ بہت برا اثر پڑا اس سے کہ وہ اپنا دماغ لگاتے نہیں ہیں. کوشچن ٹائپ کیا, اس سے آنسر لے لیا, اس کو کاپی کر لیا. کچھ کریٹو اگر ٹیچر نے کرنے کو دیا ہے تو وہ بھی وہاں سے لیا, اس سے کاپی کر لیا, وہاں سے رائٹ اپ کاپی کر لیا. تو اس سے کریٹیوٹی پہ بہت فرق پڑا, ان کے سوچنے کی صلاحیت کم ہو رہی ہے. سوچنے کی صلاحیت جو ہمارے اسکرولنگ آف ریلس ہے اس سے بھی بہت ہو رہی ہے.
0: انڈین انسٹیٹیوٹ آف ماس کمیونیکیشن نو دلی نے تعلیمی سال 2026-27 واسطے اردو صحافت ماں پوسٹ گریجویٹ ڈپلوما کورس واسطے داخلہ کو اعلان کیا ہے. آئی آئی ایم سی نو دلی کی وائس چانسلر ڈاکٹر پرگیا پلیوار گور نے کہا ہے کہ اس کورس ماں تری سیٹ واسطے رجسٹریشن کی آخری تاریخ 26 مئی ہے تے امتحان پہلی جون نہ لیو جائے.
2: آئی آئی ایم سی کی جانب سے فراہم کی گئی اطلاع کے مطابق داخلہ امتحان دلی کیمپس میں ہوگا. شعبہ اردو صحافت پچھلے ایک دہائی سے بھی زیادہ وقت سے اردو کے ساتھ ساتھ دیگر میڈیا پلیٹ فارم, پرنٹ, الیکٹرانک اور ڈیجیٹل میڈیا کے لیے ورکنگ پروفیشنل تیار کر رہا ہے. ایک اہم بات یہاں یہ ہے کہ ڈپارٹمنٹ میں موڈ آف انسٹرکشن اردو ہے. اگر آپ کے اندر بھی صحافت کے میدان میں کچھ کر گزرنے کا جذبہ ہے تو دیر نہ کریں اور آج ہی اپنا فارم بھر دیں. مزید معلومات کے لیے آئی آئی ایم سی کی ویب سائٹ پر لاگ ان کریں. اگر طلبہ کو کچھ مشکلات ہوں تو اس نمبر پر رابطہ کیا جا سکتا ہے. نمبر ہے 9871056315.
0: وزیر اعظم نریندر مودی اس مہینہ کی 31 تاریخ نہ اپنا ماہانہ ریڈیو پروگرام من کی بات ماں مختلف موضوعات پر عوام نال اپنا خیالات کو اظہار کریں گا. اس کے نالی خبروں کو یو بلٹن مکیو آکاشوانی تو 6:05 پر اگلو بلٹن کشمیری زبان میں سننو نہ پولیوں. آمنا دیو اجازت, خدا حافظ.
3: نمسکار, آکاشوانی سماچار کے ساتھ میں جیا بھارتی. विदेश मंत्री डॉक्टर सुब्रमण्यम जयशंकर और अमेरिका के विदेश मंत्री मार्को रूबियो ने आज नई दिल्ली में कई मुद्दों पर चर्चा की. दोनों नेताओं ने भारत अमेरिका रणनीतिक भागीदारी को और मजबूत करने की प्रतिबद्धता दोहराई और व्यापार, ऊर्जा, मोबिलिटी तथा क्षेत्रीय सुरक्षा समेत कई क्षेत्रों में सहयोग का उल्लेख किया. डॉक्टर जयशंकर ने प्रतिनिधिमंडल स्तर की बातचीत के बाद संवाददाता सम्मेलन में कहा कि दोनों देशों के बीच व्यापार समझौते को जल्द से जल्द अंतिम रूप दिया जाना चाहिए.
4: हमने हाल ही में ऊर्जा क्षेत्र में विस्तार का स्वागत किया है. भारत की ऊर्जा सुरक्षा के लिए आपूर्ति विविध माध्यम में उपलब्ध है. हमने परमाणु ऊर्जा सहयोग पर भी बातचीत की है. शांति अधिनियम के पारित होने से हमारे सामने नई संभावनाएं खुली हैं.
3: ईरान संघर्ष पर डॉक्टर जयशंकर ने कहा कि भारत उन गिने चुने देशों में शामिल है जिनके अमेरिका, इसराइल, ईरान और अन्य खाड़ी देशों के साथ मजबूत रिश्ते हैं. उन्होंने कहा कि भारत क्षेत्र में शांति और स्थिरता तथा भारतीय समुदाय के कल्याण के साथ साथ ईंधन की कम कीमतें चाहता है. अमेरिका के विदेश मंत्री मार्को रूबियो ने भागीदारी के रणनीतिक आयामों का उल्लेख किया और भारत को अमेरिका का सबसे महत्वपूर्ण भागीदार बताया. अमेरिका के विदेश मंत्री क्वाड विदेश मंत्रियों की बैठक में भाग लेने के लिए 4 दिन की भारत यात्रा पर हैं. यह बैठक 26 मई को आयोजित की जाएगी. इसमें ऑस्ट्रेलिया के विदेश मंत्री पेनी वोंग और जापान के विदेश मंत्री तोशिमित्सी मोतेगी भी भाग लेंगे. पश्चिम बंगाल में भारतीय जनता पार्टी के उम्मीदवार देवांशु पांडा ने फलता विधानसभा सीट जीत ली है. श्री पांडा ने अपने निकटतम प्रतिद्वंदी मार्क्सवादी कम्युनिस्ट पार्टी के उम्मीदवार शंभुनाथ कुर्मी को 1,09,000 से अधिक मतों से हराया. श्री कुर्मी को 40,600 से अधिक वोट मिले हैं. तीसरे स्थान पर कांग्रेस के अब्दुल रजाक और चौथे स्थान पर तृणमूल कांग्रेस के जहांगीर खान रहे. निर्वाचन आयोग ने पश्चिम बंगाल विधानसभा चुनाव के दौरान फलता में मतदान में धांधली होने के बाद इस सीट पर पुनर्मतदान के आदेश दिए थे. यहां इस महीने की 21 तारीख को मतदान कराया गया था. केंद्रीय शिक्षा मंत्री धर्मेंद्र प्रधान ने केंद्रीय माध्यमिक शिक्षा बोर्ड CBSE को त्रुटि रहित पुनर्मूल्यांकन प्रक्रिया सुनिश्चित करने में सहायता के लिए भारतीय प्रौद्योगिकी संस्थान IIT मद्रास और IIT कानपुर के प्रोफेसरों और तकनीकी विशेषज्ञों का एक दल तैनात करने का निर्देश दिया है। यह निर्णय CBSE के परीक्षा परिणाम सेवा पोर्टल के संबंध में विद्यार्थियों और अभिभावक

0: آو اتہ خدمات الموظمات تو اوراد خوانی ہزن روح پرور مجلسن ہند سنز کرنا رات تقریب پہ گنزراوی پیشن نماز پتہ میر وائز کشمیر مولوی ریاض احمد حمدانین حضرت امیر کبیر رحمۃ اللہ علیہ ہز تاریخ ساز خدمت موسم موسمیات محکمہ کے اطلاع مطابق جموں کشمیر میں ان والے ژوہن گھنٹن دوران کن کن جائے گگرائن وزمون سی رود پھیر والنک امکان سری نگر اس آز دہک زیادہ کھت زیادہ درجہ حرارت 70 ڈگری سیلسیس تو رات رز ہند کم کھت کم درجہ حرارت آو 13.1 ڈگری سیلسیس ریکارڈ کرنا جمع اس آز دہک زیادہ کھت زیادہ درجہ حرارت 38.1 ڈگری سیلسیس تو رات رز ہند کم کھت کم درجہ حرارت آو 7.7 ڈگری سیلسیس ریکارڈ کرنا سری نگر پگہ آفتاب کھسنک وق 5:23 منٹ تو آفتاب لوس شام 7:33 منٹن پہ ات سی ووت خبر نام اند ون بوجھو تھی اردو خبر نام خدا حافظ
1: ये देख कैसे
2: हैप्पी बर्थडे भाई
1: दीका
3: हाँ मेरा फेवरेट कलर
2: हमेशा शॉपिंग
4: आई नो माँ बट खर्चा करने की भी यही उम्र है राइट
5: सेविंग करने की भी यही उम्र है
6: आई नो पा सेव करो सही जगह निवेश करो रकम पर ब्याज मिलेगा जिसे फिर से निवेश करने पर ब्याज मिलता रहेगा
7: आई नो ना
6: RBI कहता है
8: करो सही शुरुआत बनो फाइनेंशियली स्मार्ट
9: बेटा मैं कल अपने भतीजे के घर होके आया देखकर हैरान रह गया कि वो लोग दिन भर AC चलाते हैं रोज वॉशिंग मशीन चलाते हैं घर में दो दो फ्रिज हैं फिर भी उसका बिजली बिल पता है कितना आता है 0 मैंने पूछा तो भतीजा बोला चाचा जी सब ऊपर वाले की दया है मतलब सोलर पैनल की मैंने सोचा अब तो लगवाना ही पड़ेगा
10: PM सूर्य घर मुफ्त बिजली योजना जुड़ने के लिए रजिस्टर करें PM सूर्य घर .gov.in